0: अपील की थी। खजाना मंत्री निर्मला सीतारमन ने कहा कि टैक्स प्रशासन कागज तो डाटा संचालित डिजिटली संचालित प्रणालियां वाल वध रहा है। पंजाब दियां पंज सहकारी खंड मिला ने माली प्रबंध गन्ना विकास से तकनीकी कुशलता लई राष्ट्रीय अवार्ड जीते ने। इस दे नाल ही साडा ए बुलेटिन खत्म हुंदा है। साडा अगला प्रादेशिक बुलेटिन शाम 6:20 ते होएगा। नमस्कार।
1: आदाब, ये आकाशवाणी है, खबरों के साथ मैं शगुफ्ता यास्मीन। वजीर खजाना निर्मला सीतारमन ने नई दिल्ली में ब्रिक्स टैक्स सरबराहान के इजलास का इफ्तिताह किया और आलमी सतह पर होने वाले टैक्स मुजाकरात में ब्रिक्स की मजबूत आवाज की जरूरत पर जोर दिया। भारतीय रेलवे ने पहली मर्तबा जनूब वस्ती रेलवे पर कोच 4.2 नस्ब करने का अमल शुरू किया। आयुष्मान भारत प्रधानमंत्री जन आरोग्य योजना ने पूरे मुल्क में अवामी सेहत की सहूलियात तक रसाई को तब्दील करने के 8 साल मुकम्मल कर लिए हैं। वजीर खारजा डॉ एस जयशंकर ने मुत्तहिदा अरब अमारात और फ्रांस के हम मनसबों के साथ मसनूई जहानत एआई खला और तवानाई के शोबों में तआवुन के बारे में तबादला ख्याल किया। खलीज बंगाल के ऊपर बना हवा का गहरा दबाव साहिल के करीब आ रहा है। उड़ीसा और आंध्र प्रदेश के साहली इलाकों में शदीद बारिश जारी है। और एशियाई खेलों 2026 में जापान में भारतीय मर्दों और खवातीन की स्कीट टीमों ने कांसे के तमगे जीते। मीरा भाई चानू ने वेट लिफ्टिंग में चांदी का तमगा हासिल किया। खबरें तफसील से। मरकजी वजीर खजाना निर्मला सीतारमन ने कहा है कि टैक्स इंतजामिया कागज पर मबनी और रिवायती बाहमी राबते पर मुनहसर तरीक़ेकार से निकलकर डेटा से चलने वाले डिजिटल तौर पर मुनज्जम सिस्टम की तरफ बढ़ रही है। आज नई दिल्ली में ब्रिक्स टैक्स सरबराहान के इजलास के इफ्तिताही सेशन से खिताब करते हुए मोहतरमा सीतारमन ने कहा कि फेसलेस असेसमेंट, पहले से भरे हुए रिटर्न, बरवक्त इनवाइस तस्दीक और एआई पर मबनी टैक्स दहिंदगान की मदद जैसे इकदाम ने ब्रिक्स के शराकतदार ममालिक की तवज्जो हासिल की है। वजीर खजाना ने कहा कि इस साल ब्रिक्स टैक्स ट्रैक से 3 अहम शोबे उभर कर सामने आए हैं जिनमें टेक्नोलॉजी, इंतजामिया और इंसानी वसाइल शामिल हैं। भारतीय रेलवे ने रेलवे की हिफाजत के शोबे में एक अहम संगे मील हासिल किया है। जनूबी वस्ती रेलवे पर पहली मरतबा कवच वर्जन 4.0 को कामयाबी के साथ फ़आल किया गया है। वजारत रेलवे के मुताबिक हैदराबाद डिवीजन के मलकाजगिरी कामरेडी में 108 किलोमीटर के हिस्से पर कवच वर्जन 3.2 से वर्जन 4.0 में अपग्रेडेशन कामयाबी के साथ मुकम्मल कर ली गई है। कवच 4.2 में ज्यादा बेहतर हिफाजती खसूसियात, जदीद टेक्नोलॉजी, ज्यादा काबिल एतमाद निज़ाम और ट्रेनों की महफूज आमद व रफ्त की सहूलत मौजूद है। वजारत ने बताया कि इस जदीद तरीन वर्जन में कवच 3.2 को जनूबी वस्ती रेलवे के 1465 से ज्यादा रूट किलोमीटर पर नस्ब करने के तजुर्बे की बुनियाद पर मजीद तकनीकी बेहतरियां शामिल की गई हैं। तफसील हमारे नामानिगार से।
2: कवच अंदरून मुल्क तैयार करदा एक खुद का ट्रेन हिफाजती निज़ाम है जिसका मकसद ट्रेनों के ऑपरेशन को ज्यादा महफूज बनाना है। ये निज़ाम लोको पायलट को मुकर्रर रफ्तार की हद के अंदर ट्रेन चलाने में मदद देता है और ज़रूरत पड़ने पर अगर लोको पायलट ऐसा ना करे तो खुदकार तौर पर ब्रेक भी लगा सकता है। कवच को इस तरह डिज़ाइन किया गया है कि यह खतरे के सिग्नल को उबूर करने के वाकयात को रोकने में मदद दे और ट्रेनों के टकराव के खतरे को भी कम करे। ये निज़ाम नाजुक हालात में ट्रेन की रफ्तार को कंट्रोल करने के साथ साथ मौसम के ख़राब हालात में भी ट्रेनों के ज़्यादा महफूज ऑपरेशन में मदद फराहम करता है। जनूब वस्ती रेलवे पर कवच 4.0 की कामयाब तनसीब भारतीय रेलवे की घरेलू हिफाजती टेक्नोलॉजी को मजबूत बनाने और भारतीय रेलवे के मुकम्मल नेटवर्क में जदीद खुदकार ट्रेन हिफाजती निज़ाम की सलाहियतों को वसअत देने की जानिब एक अहम कदम है। नई दिल्ली से दीपेंद्र कुमार की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं मोहम्मद अम्मार।
1: आयुष्मान भारत प्रधानमंत्री जन आरोग्य योजना ने आज 8 साल मुकम्मल कर लिए हैं। वजीर अजम नरेंद्र मोदी ने यह स्कीम सितंबर 2018 में झारखंड के रांची से शुरू की थी। یہ دنیا کی سب سے بڑی سرکاری مالی اعانت سے چلنے والی صحت بیمہ اسکیم بن چکی ہے۔ وزیراعظم مودی نے کہا کہ اس اسکیم نے طبی اخراجات میں ریکارڈ بچت کرنے اور غریب اور متوسط طبقے کو فائدہ پہنچانے میں اہم رول ادا کیا ہے۔ ایک سوشل میڈیا پوسٹ پر وزیراعظم نے کہا کہ 8 سال قبل آیوشمان بھارت اس مقصد کے لیے شروع کیا گیا تھا کہ ہر بھارتی کو معیاری اور قابل استطاعت طبی سہولیات تک رسائی حاصل ہو۔ انہوں نے بتایا کہ آج 60 کروڑ سے زیادہ مستفید افراد کو سالانہ 5 لاکھ روپے تک کا صحت بیمہ کوریج حاصل ہے، جس کی وجہ سے یہ دنیا کی سب سے بڑی صحت دیکھ بھال کی اسکیم بن گئی ہے۔ وزیراعظم نے مزید کہا کہ آیوشمان آروگیہ مندر میں اب تک 500 کروڑ سے زیادہ افراد آ چکے ہیں، جس سے بنیادی صحت کی سہولیات کو زمینی سطح تک مضبوط بنانے میں مدد ملی ہے۔ ہمارے نمائندے نے خبر دی ہے کہ اب تک 48 کروڑ 54 لاکھ سے زیادہ آیوشمان کارڈ بنائے جا چکے ہیں۔ آیوش کی وزارت آج مہاراشٹر کے شہر ناگپور میں 11ویں یوم آیوروید کا اہتمام کرے گی، جس کا موضوع ہے صحت مند مستقبل کے لیے آیوروید۔ وزارت نے کہا کہ اس تقریب میں بھارت اور دنیا بھر کے آیوروید ادارے، ماہرین، معالجین اور دیگر متعلقہ افراد شرکت کریں گے۔ اس تقریب کے ذریعے آیوروید کے مختلف شعبوں سے وابستہ اہم افراد کو ایک پلیٹ فارم پر یکجا کیا جائے گا، جہاں معلومات کے تبادلے اور وسیع تر باہمی تعاون کو فروغ دیا جائے گا۔ 11ویں یوم آیوروید کی تقریبات میں آیوروید کو مضبوط بنانے اور معاشرے کی فلاح و بہبود کو آگے بڑھانے میں سائنسی شواہد، تحقیق اور جدت ترازی کی اہمیت کو اجاگر کیا جائے گا۔ اس موقع پر پہلی مرتبہ آیوش خدمات کے سیکٹر سے متعلق رپورٹ بھی جاری کی جائے گی۔ اس کے علاوہ گوکشورا اور چندرسورا سے متعلق حفاظتی معلوماتی دستاویزات اور جلدی امراض کے معیاری علاج کے لیے رہنما اصول بھی جاری کیے جائیں گے۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے عالمی خطے جنوب کے ملکوں کے درمیان مزید تعاون کے لیے کہا ہے، تاکہ بڑھتی ہوئی جغرافیائی اور سیاسی کشیدگی، اقتصادی چیلنجز، آب و ہوا میں اچانک تبدیلیوں اور کثیر ملکی نظام پر دباؤ سے نمٹا جا سکے۔ وزیر موصوف کل نیویارک میں اقوام متحدہ کی 81ویں جنرل اسمبلی سے الگ عالمی خطے جنوب کے ملکوں کی میٹنگ سے خطاب کر رہے تھے۔ انہوں نے کہا کہ عالمی حالات، بڑھتے ہوئے تنازعات، سپلائی چین اور تجارت پر دباؤ، سرمایہ کاری جس کی راہ میں رکاوٹیں حائل ہیں، بڑھتے ہوئے قرض کے نتائج اور ترقی کے لیے ناکافی مالیات کا شکار ہیں۔ انہوں نے کہا کہ عالمی خطے جنوب کے ملکوں کو چاہیے کہ سپلائی چین، مالیات اور کنیکٹیویٹی کے لیے کیے جانے والے اقدامات سمیت اہم چیلنجوں سے نمٹنے کے لیے کام کریں۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ انفورسمنٹ ڈائریکٹوریٹ ای ڈی کولکتہ، دلی اور بنگلورو میں 16 مقامات پر تلاشی کی کارروائی انجام دے رہی ہے، جس کا تعلق انجینئرنگ فرم میکنلی بھارت انجینئرنگ کمپنی لمیٹڈ MBECL سے ہے۔ ای ڈی نے بتایا کہ تلاشی کی یہ کارروائی غیر ملکی زر مبادلہ انضباطی ایکٹ 1999 فیما کے تحت کی جا رہی ہے۔ یہ کارروائی فیما کے خلاف ورزی اور MBECL کا کنٹرول حاصل کرنے میں استعمال ہونے والے فنڈس کے ذرائع اور لین دین سے تعلق رکھتی ہے۔ خارجی امور کے وزیر ڈاکٹر ایس جے شنکر، متحدہ عرب امارات یو اے ای کے وزیر خارجہ شیخ عبداللہ بن زائد النہیان اور فرانس کے وزیر خارجہ ژان نوئل بیروز نے نیو یارک میں اقوام متحدہ جنرل اسمبلی کے 81ویں اجلاس سے الگ بھارت یو اے ای فرانس سہ فریقی میٹنگ میں شرکت کی۔ تینوں رہنماؤں نے خلا، توانائی، مصنوعی ذہانت اور تہذیب و ثقافت سمیت مشترکہ فوائد کے معاملوں میں ہوئی پیش رفت کا جائزہ لیا۔ ڈھاکہ کی ایک عدالت نے کل عدم پارٹی عوامی لیگ کے 3 رہنماؤں کو جیل بھیج دیا ہے۔ اس کیس کا تعلق 11 ستمبر کو راجدھانی کے گلشن علاقے میں اچانک نکالے گئے جلوس سے ہے۔ ڈھاکہ کے ایڈیشنل چیف میٹروپولیٹن مجسٹریٹ کا یہ آرڈر پولیس کی طرف سے عدالت میں تینوں ملزموں کو پیش کرنے اور تحقیق مکمل ہونے تک ان کی گرفتاری کا مطالبہ کرنے کے بعد سامنے آیا ہے۔ خلیج بنگال کے اوپر بنا ہوا کا گہرا دباؤ شمالی آندھرا پردیش، جنوبی اوڈیشہ کے قریب بڑھ رہا ہے، جس کی وجہ سے اوڈیشہ میں موسم کی خراب صورتحال کا سامنا ہے۔ مزید تفصیل ہمارے نامہ نگار سے۔
3: بھارتی موسمیات محکمہ نے جنوبی اوڈیشہ کے حصوں میں آج اور کل شدید سے انتہائی شدید بارش ہونے کی وارننگ جاری کی ہے۔ آج کلاہانڈی، نبرنگ پور، کوراہاٹ اور ملکان گری کے لیے ریڈ وارننگ جاری کی گئی ہے اور نبرنگ پور کے لیے کل بھی وارننگ جاری کی گئی ہے۔ لوگوں سے اپیل کی گئی ہے کہ وہ انتظامیہ کی جانب سے جاری کی گئی ایڈوائزری پر عمل درآمد کریں۔ بھونیشور سے پرکاش داش کی رپورٹ کے ساتھ اردو خبروں کے لیے نیتی کا تیاگی۔
1: جاپان میں ایشیائی کھیلوں میں اولمپک میں تمغہ جیتنے والی میرا بائی چانو نے خواتین کے 49 کلوگرام زمرے کے ویٹ لفٹنگ مقابلے میں چاندی کا تمغہ حاصل کرتے ہوئے ایشیائی کھیلوں کا اپنا پہلا تمغہ جیتا۔ اس کے ساتھ ہی بھارت کے تمغوں کی مجموعی تعداد 9 ہو گئی۔ بھارت کی 3 کھلاڑیوں مہیشوری چوہان، پریناز دھالیوال اور رائسا ڈھلوں نے خواتین کی ٹیم کے اسکیٹ نشانے بازی کے مقابلے میں کانسے کا تمغہ جیتا۔ ایک دوسرے مقابلے میں مردوں کے سافٹ ٹینس میں بھارت کے جے مینا نے اس کھیل میں اپنا پہلا تمغہ جیت کر تاریخ رقم کی۔ اور آخر میں خاص خبریں ایک بار پھر۔ وزیر خزانہ نرملا سیتارمن نے نئی دلی میں برکس ٹیکس سربراہان کے اجلاس کا افتتاح کیا اور عالمی سطح پر ہونے والے ٹیکس مذاکرات میں برکس کی مضبوط آواز کی ضرورت پر زور دیا۔ بھارتی ریلوے نے پہلی مرتبہ جنوب وسطی ریلوے پر کوچ 4.0 نصب کرنے کا عمل شروع

0: for Satwik Sairaj Ranki Reddy and Chirag Shetty levelled the tie with a 21-11-21-20 win over reigning world champions Liang Wei King and Wang Hyang. The bronze medal takes India's overall tally to 12 medals, 1 gold, 5 silver and 6 bronze. And now before we end the bulletin, the headlines once again. India reiterates its interests and concerns with the United States regarding ACT imposing tariffs on countries buying Russian oil and gas. New Delhi rejects Organization of Islamic Cooperation's Jammu and Kashmir reference, says it has nothing to do with internal matters of India. Defence Ministry signs over 810 crore rupees contract with Bharat Dynamics Limited for 160 satellite smart anti-airfield weapons for Indian Air Force. BJP announces party in-charges and co-in-charges for all 36 states and union territories. Deep depression over Bay of Bengal intensifies, heavy rains lash coastal Odisha and Andhra Pradesh. And in Asian Games, Indian men's badminton team settled for bronze, taking overall tally to 12 medals, including 1 gold. And that's all in the news at 9. Good night.
1: आदाब, ये आकाशवाणी है। खबरों के साथ मैं शबाना बेगम। भारत ने रूस से तेल और गैस खरीदने वाले मुल्कों पर महसूल लगाने के अमेरिका के फैसले पर अपने मफादात और तशवीशात को दोहराया है। भारत ने इस्लामी ताउन तंजीम के जम्मू कश्मीर के हवाले को मुस्तरद कर दिया है। उसने कहा है कि भारत के अंदरूनी मामला से उसका कोई ताल्लुक नहीं है। वजारत दिफा ने भारतीय फजाइया के लिए 160 सैटेलाइट स्मार्ट एंटी एयरफील्ड हथियारों के लिए भारत डायनामिक्स लिमिटेड के साथ 810 करोड़ रुपए से ज्यादा के समझौते पर दस्तखत किए हैं। बीजेपी ने सभी 36 रियासतों और मरकज के जेर इंतजाम इलाकों के लिए पार्टी के इंचार्ज और माविन इंचार्ज का ऐलान कर दिया है। खलीज बंगाल में हवा के गहरे दबाव का हल्का शिद्दत इख्तियार कर गया है। साहिली ओडिशा और आंध्र प्रदेश में शदीद बारिश हो रही है। और एशियन गेम्स में मर्दों की भारतीय बैडमिंटन टीम ने कांसे का तमगा जीता है। तमगों की कुल तादाद 12 हो गई है, जिसमें सोने का एक तमगा शामिल है। खबरें तफसील से। भारत ने आज एक बार फिर रूस और ईरान पर पाबंदियों से मुतालिक कानून के हवाले से अपने मफादात और खदशात को दोहराया है। वजीर खारजा डॉ एस जयशंकर ने आज शाम अक्वाम मुत्तहदा जनरल असेंबली के इजलास के मौके पर अमरीकी वजीर खारजा मार्को रूबियो से मुलाकात की और मस्कूरा कानून के बारे में अपनी तशवीशात का इजहार किया। दोनों रहनुमाओं ने भारत अमरीका दो तरफा ताल्लुकात, नीज खलीज और यूक्रेन की सूरत हाल पर तबादला ख्याल भी किया। अमरीकी सदर डोनाल्ड ट्रंप ने गुज़िश्ता हफ्ते रूस और ईरान पर पाबंदियों से मुतालिक कानून पर दस्तखत किए थे, जिसके तहत उन्हें रूस से तेल और गैस खरीदने वाले ममालिक पर 100% तक महसूलात आयद करने का इख्तियार हासिल होगा। इसके जवाब में भारत ने कहा कि वह अपने माशी मफादात के तहफ्फुज और मुल्क की तवानाई की यकीनी फराहमी के लिए सभी जरूरी इकदामात करेगा। जनाब जयशंकर इतवार को न्यूयॉर्क पहुंचे थे, जहां वह अक़्वाम मुत्तहदा जनरल असेंबली के 81वें इजलास में भारतीय वफद की क़यादत कर रहे हैं। जनाब जयशंकर ने मुलाकात के बाद जनाब रूबियो से कहा कि भारत और अमरीका अहम इलाकाई तरजीहात पर बाहमी ताउन के साथ काम कर रहे हैं। उन्होंने मजीद कहा कि दोनों ममालिक बाहमी तालमेल के जरिए कलीदी शराकतदारी और अहम इलाकाई तरजीहात और आइंदा कसीर जहती कोशिशों में हम आहंगी को फरोग दे रहे हैं। भारत ने नाम निहाद इस्लामी ताउन तंजीम ओआईसी के राबता ग्रुप के जम्मू कश्मीर से मुतालिक मुश्तरक एलामिये में भारत के ताल्लुक से पेश की गई बातों को बेबुनियाद और हकायक के मनाफी करार देते हुए यकसर मुस्तरद कर दिया है। वजारत खारजा के एक बयान के मुताबिक ओआईसी को भारत के अंदरूनी मामलात पर राय जनी करने का कोई हक नहीं है। वजारत ने कहा कि जम्मू कश्मीर और लद्दाख भारत के अटूट और नाकाबिल तनसीख हिस्से हैं। सियासी मकासद के तहत चलाया जाने वाला प्रोपेगेंडा हकीकत को फरामोश नहीं कर सकता। वजारत ने कहा कि सियासी अगराज पर मबनी इस तरह के बयानिये ओआईसी की मोतबरियत पर संगीन सवाल खड़े करते हैं। वजारत ने मजीद कहा कि पाकिस्तान को एक मनघड़त प्रोपेगेंडा चलाने के लिए मौका फराहम करने के बजाय ओआईसी को पाकिस्तान को सही रास्ते पर चलने का मशवरा देना चाहिए। پاکستان کے ذریعے دہشت گردی کی حمایت اور اعانت کیے جانے کا باقاعدہ پورا ریکارڈ موجود ہے۔ اسے چاہیے کہ وہ پہلے اپنے کنٹرول والے علاقوں سے پیدا ہونے والی دہشت گردی کے مسلسل خطرے کے معاملے سے نمٹنے پر دھیان دے۔ وزارت دفاع نے بھارتی فضائیہ کے لیے 160 سیٹلائٹ اسمارٹ اینٹی ایئر فیلڈ ہتھیاروں، ایس اے ٹی ایس اے اے ڈبلیو اور متعلقہ ساز و سامان کی خریداری کے لیے بھارت ڈائنامکس لمیٹڈ بی ڈی ایل کے ساتھ 810 کروڑ روپے سے زیادہ کی مالیت کا معاہدہ کیا ہے۔ معاہدے پر آج نئی دلی میں دفاعی سیکرٹری راجیش کمار سنگھ کی موجودگی میں دستخط کیے گئے۔ سیٹ ایس اے اے ڈبلیو کی فراہمی 2027-28 اور 2028-29 کے دوران کی جائے گی۔ سیٹلائٹ اسمارٹ اینٹی ایئر فیلڈ ویپنز فضا سے زمین پر وار کرنے والا انتہائی درست رہنمائی کے ساتھ گلائیڈ بم ہے، جسے جگوار، ہاک اور ایس یو 30 MKI جیسے طیاروں سے داغا جا سکتا ہے۔ یہ طویل فاصلے سے دشمن کے ہوائی اڈوں کو تباہ کرنے کی صلاحیت کا حامل ہے۔ ڈی آر ڈی او کے ذریعے ملک میں ہی تیار اور ڈیزائن کیے گئے اس نظام میں ابتدائی پیمائش یونٹ، دیرپا و موثر ڈیلے فیوز اور ٹوین اسٹور کیریئر جیسے ذیلی نظام ملک کے دفاع کے شعبے میں مزید خود کفیل بننے کی جانب ایک اہم پیش رفت ہیں۔ صدر جمہوریہ دروپدی مرمو نے آج گجرات کے وڈودرا میں برہما کماریوں کے عالمی روحانی پیلس ریٹریٹ سینٹر کا افتتاح کیا۔ تقریب کے دوران صدر جمہوریہ نے عالمی تجدید پروجیکٹ کے لیے روحانی بیداری کا آغاز کیا۔ انہوں نے ورچوئل وسیلے سے وکست بھارت کے لیے نوجوان، ملک کی تعمیر سے متعلق مہم کے لیے اندرونی طاقت کو بیدار کرنے کا آغاز کیا۔ اس موقع پر انہوں نے کہا کہ ہمیں ایسی نوجوان طاقت کی ضرورت ہے جو سچائی، ذمہ داری، ہمدردی، بقائے باہم اور حب الوطنی سے ترغیب یافتہ ہو۔ انہوں نے مزید کہا کہ بھارت نے دنیا کو یوگ، میڈیٹیشن، عدم تشدد، ہمدردی اور وسودھیو کٹمبکم جیسے مثالی افکار دیے ہیں۔ اس سے قبل صدر جمہوریہ نے بڑودا کی مہاراجا سیاجی راؤ یونیورسٹی کے 75 جلسہ تقسیم اسناد میں شرکت کی۔ انہوں نے طلبہ کو گولڈ میڈل اور ڈگریاں عطا کیے۔ وزیراعظم نریندر مودی عوامی خدمت کے 25 مکمل کر رہے ہیں، جو جن سیوا سے دیش سیوا کے منتر پر مبنی ہے اور اس پختہ عہد کا سلسلہ جاری ہے۔ سیوا اور سشاسن کے اس نظریے کے تحت حکومت 2047 تک وکست بھارت کے ہدف کو حاصل کرنے کے خاطر انتھک کام کر رہی ہے۔ آج اپنی خصوصی سیریز میں ہم اس بات کا تذکرہ کریں گے کہ اٹل اخترا مشن کے ذریعے اس نظریے کو کس طرح بروئے کار لایا جا رہا ہے۔ پیش ہے ایک رپورٹ۔
2: حکومت نے 2016 میں اٹل اخترا مشن قائم کیا، جو ملک میں اخترا اور کاروبار کے کلچر کو فروغ دینے کی خاطر ایک اہم پہل ہے۔ نیتی آیوگ کے تحت مشن نے اسکولوں میں مشکلات کا حل نکالنے کے ایک اختراعی طرز عمل کے قیام کو یقینی بنانے کے لیے مجموعی طریقہ کار اختیار کیا اور یونیورسٹیوں، تحقیقی اداروں، نجی اور ایم ایس ایم ای شعبے میں کاروبار کا ایک ایکو نظام قائم کیا۔ 2016 میں آکاشوانی پر من کی بات پروگرام میں اپنے خیالات کا اظہار کرتے ہوئے وزیر اعظم نریندر مودی نے کہا تھا کہ حکومت نے اٹل اخترا مشن کے ذریعے نئی نسل کو سائنس اور تحقیق کی جانب راغب کرنے کے سلسلے میں اقدامات کیے ہیں۔
3: نئی پیڑھی میں وگیان کے پرتی آکرشن، ٹیکنالوجی کے پرتی ریسرچ اور انوویشن، اور اسی کے لیے سرکار نے بھی کئی قدم اٹھائے، اور اس لیے تو میں کہتا ہوں لیٹس ایم ٹو انوویٹ۔ اور جب میں لیٹس ایم ٹو انوویٹ کہتا ہوں تو میرا ایم کا مطلب ہے اٹل انوویشن مشن۔ نیتی آیوگ کے دوارا اٹل انوویشن مشن کو بڑھاوا دیا جا رہا ہے۔ ایک ارادہ ہے کہ اس ایم کے دوارا، اٹل انوویشن مشن کے دوارا، پورے دیش میں ایک اکو سسٹم تیار ہو، انوویشن، ایکسپریمنٹ، انٹرپرینرشپ، یہ ایک سلسلہ چلے۔
2: اٹل اخترا مشن بھارت کے طول و عرض میں اخترا اور انٹرپرینیورشپ کا ایک متحرک کلچر قائم کر رہا ہے اور اسے فروغ دے رہا ہے۔ یہ اشتراک نظریے اور جذبے کو فروغ دے کر روزگار، مصنوعات کی پیداوار اور اختراعی عمل میں بھی اضافہ کر رہا ہے۔ دلی سے انوپم مشرا کی رپورٹ کے ساتھ اردو خبروں کے لیے ارجمند علی خان۔
1: مائی بھارت پلیٹ فارم پر 2023 میں اس کے آغاز کے بعد سے اب تک 2 کروڑ سے زیادہ نوجوان اندراج کر چکے ہیں۔ یہ حصولیابی سیکھنے رضاکارانہ طور پر